0: इसका कोई कच्चा नहीं मोस पा जा दें दे करना आजस एला क्रशर करना आजस तंग से पोज बिजी बे न्यूज ता अरे न हेल्प लेपो
1: कबड़ी नला
0: कबड़ी नला लेपो ये पोज बिजी बस शो चानची बस सु अशी बस तंग पो खाना जाते तंग
1: अच्छा
0: खाना तंग खाया यहाँ इधर मितंग जा बस मन अशी मावस खान पो 70% अशी मावा चुक 30% अशी बस चुक चाने को चांस अशी बस कर कंप को तंग जाते तंग एट ने 30% पो लंग अजी दुम तंग रहने चाहिए कछो तंग चो और लेकिन हो तंग जा शरण देखा ना गस नारी क्यों यंग बदन क्यों होता है लेसे बयान लोग को बस यंग हाँ हकीम शरण किस यानी दिस दिया चिक बस आया तू सही सच्चे ना मेंदर बना हकीम शरण इस तरफ नहीं होस केंद्र चिंते युद्ध खान पो सही बस है ना जाओ सही चाने देखा तमाम कमा राजी सोंसे देखा मार अशी बस योत चाना शासी सोंसतां सोत शासी माता मो दां शासी मजगों लुस योत या पोज भी पोते ने लुस योत
1: Marshes Aji Sahab, you man got program and canula that catch and speak you can you'll mut ball have Nakato Piapach and catching his young at Halisai Sarkar in the Kafi Kabzabas to Jul, Lekin Ama and the Yulpanuk, Totain, Morgamu in Koran, Garibin, Urbain, Sagabara Barbas, and says this son is going to Haju, shall be so.
0: Manager Baman shall be so Sagabara Bas, Gostans, and Yan Misa Poyata, they can Nangatang. चांदन ने मैंने मासूम में मैं हल्दी तो होगा होगा
1: मारा दिल तो मो निजाम सिचो सुनिए
0: तो तो सुनिए ना आ नची मी कच्ची गीस दिया यूली हरी मी का नाम तास देते ना यूट पिने रंग आती मुझसे ये आगा खुमिनी ना आगा खुई
1: खुई हो
0: ये आगा खुमिनी योंग से रंग आ सवाल तास सवाल तो मेरा खुमिनी योंग आगा खुमिनी आ खुमिनी योंग गा सूची यूली हरी मी का तो सिर्फ को सना दोस्त का समय वाजिब इंतेल तहरीर वसीलिया दे दे دوستانش تام کردی که واجبی نیستیم. آقا خویی طرف نیومس کی دیمی دیانو که انتظار جوش پنجان نمیت. خوز خاص سبزی انتظار جوش پنجان نمیت. زریون زیرا نه. نجاس آدوب می دن نظر جاسه. تا جوش من نگه دارم در بدار سوده.
1: ها؟
0: اینا خوز خاص سکواد نیستن با اینا مزام چون اینا سوده. چند دی آدیا هم تا گوی کوکری نگه چال دست بجوا. چند الله که بال سر مین گام آدی کردند یوت تقریبا در 90% که راضی یوت کنده آشی بسه سعی گستانسین. Ya dumutan izat sapan jaz gostan sen degen eltik bodan den sapan mazgua poj bi bi puten yodya
1: bakhshish mana ya yentes ya suchik mahrum macha chupa bi mana demon nizam chik tahat yentes dius go sen chu di mana ngata na demos peregen ngati program gen kanulla sana ji sap tayans pere chik chik ngata na tempo mo chaju yares kafi siyasat ano erang uskyo ya de channel lena kargil district chik chik yotsu ju tegan ngati district alag soju yang ngati zille kargil minga ngati de tsana goyo to nis ngati leader nis kafi district khong meming na cham chu qurbani tang ya yarang gar gar lebju bakshe di district meming na chi chi las bas
0: district meming na na gama taqriban gama chi chi get pina district an nok man tamam gama ta de tsana na yarang party nis men yot mit sirf NC na congress ka jo na munchi ya men mit pina na itot pe sapo ka jo na munchi aya chana ka jo party congress munchi party NC chan district ko khuris kor lena मैं तमाम गांवी नजरिया डिस्ट्रिक्ट पे नहीं उत्पन्न में है यो तेना काफी मैंने कोशिश बस है ध्यान सख्त बस बचाना ध्यान मैंने काचो साहब मैंने सख्त कुर्बानी था मैं मैंने नरे मी मरण मैंने खुआ छेद है मैंने काचो साहब इस बेल लाश कोई यो तुझ जो पर्सनल लस को काम बेच सको
1: शेर भी कोई कम
0: यानी पूरा गमी गोए का खोस खोई यो तुम नासा को करगिल कैसे आगे जाएगा पहले का मुंशी ना काचो चिचिक सों से अगर मो को एक्शन सो मिल کاچوس قومی مینا دلتی د سوتی لیبریشن زوسون اتی قربتان کانال زوسون سوره هرال پروجکت زوسون دی خومدان کانال زوسون دنگا ما کوین دی
1: مخسس
0: ا دیانو کوین منه کافی دنه پینه اتکان دین منه
1: مخسس اجی صاحب دا لجو پکا خاص کر نتی درې اسنا سینم زانا درې لوز ملجو اما لو بلو غتا نا توګار چھنه کتو متا درې یارګیا سیګ مینه غتا تھومت یارګیا نه یمبو یمبو غتا تعلیم زر بغوس یانتی یو لیکشم سان غتا جا بغوس yang ati apasi baicara ja pawas party bazi ka chuk che tham na ske na shin na tan da yul pelu shin ju sha na ati khas kar program yan khanulla bahse te rang ju chik buzru gin ya yara sante gra mo gangwa ir ka phosat ga chuk shin chi chala thai sab
0: chik chi sonsa dare
2: Nasan sapayante program nge ne pin ni fayul medium ka dua kashwani kargilin waspo chani to sursu sonsuk denambo ngachi dirin phochuk pat pi program me sirpo thamathon aske ngime to suchinis kya yanta na bathuge de man pahuncha ejin chaje bo jeju khoda na samani fagran je hin